0: بارگاہ رسول اکرم صلی اللہ علیہ وسلم میں ہدیہ سلام پیش کر رہے تھے عثمان خان اور ہمنوا. یہ آکاش وانی کی اردو سروس ہے. میڈیم ویوز 1071 کلو ہرٹز پر ہماری نشریات جاری ہیں. اب پیش ہے پروگرام آج سویرے,
1: اور اب سمے ہے اتہاس کے پنوں کو پلٹنے کا اور ان گھٹناؤں پر نظر ڈالنے کا جو آج کے دن کا اتہاس بن گئی. 1914 کی بات کریں تو آج ہی کے دن بنگال کی کرانتیکاریوں نے کلکتہ میں برٹش بیڑے پر حملہ کیا اور 50 ماؤزر تتھا 46,000 راؤنڈ گولیاں لوٹ لی تھی. اور 1977 کی بات کریں تو آج ہی کے دن جرمنی کے میونک شہر میں 20ویں اولمپک کھیلوں کی شروعات ہوئی تھی. اور 1982 میں آج ہی کے دن ناسا نے ٹیلی سیٹ ایف کا پرکشیپن کیا تھا, جبکہ 1999 میں آج ہی کے دن مائیکل جانسن نے 400 میٹر دوڑ میں وشو ریکارڈ بنایا تھا. اور اب آج سویرے کارکرم میں وقت ہوا ہے ان مہان ویکتیوں کو یاد کرنے کا جن کی آج ہے پونی تیتھی. اس کرم میں سب سے پہلے ہم یاد کر رہے ہیں ہندی فلموں کے پرسدھ ابھینیتا اور دوردرشن کلاکار اے کے ہنگل کو. آج ان کی پونی تیتھی ہے, اور اے کے ہنگل کا پورا نام تھا اوتار کشن ہنگل. वर्ष 1967 में हिंदी फिल्म उद्योग का हिस्सा रहे हंगल ने लगभग 225 फिल्मों में काम किया. उन्हें फिल्म परिचय और शोले में अपनी यादगार भूमिकाओं के लिए जाना जाता है. तो क्यों ना सारा सबसे पहले शोले फिल्म का जो डायलॉग है वो अपने श्रोताओं को सुनवाएं.
2: इतना सन्नाटा क्यों है भाई?
3: इमाम साहब
2: कौन मारो बेटा, ये खामोशी क्यों है यहाँ?
3: आप खापा है मेरे साथ,
2: क्या हुआ? क्या हुआ था बेटा, ये कौन लिया जाए? इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन.
1: और अपने श्रोताओं को बताएं कि ए के हंगल का भारत की आजादी की लड़ाई में भी योगदान रहा है. 1930 से 1947 के बीच वो स्वतंत्रता संग्राम में सक्रिय रहे और दो बार जेल गए. हंगल 3 साल पाकिस्तान की जेल में रहे थे और स्वतंत्रता संग्राम के दौरान पेशावर में काबुली गेट के पास एक बहुत बड़ा प्रदर्शन हुआ था जिसमें हंगल साहब भी उपस्थित थे. अंग्रेजों ने अपने सिपाहियों को प्रदर्शनकारियों पर गोली चलाने का हुक्म दिया था, लेकिन चंदर सिंह गढ़वाली के नेतृत्व वाले उस गढ़वाल रेजिमेंट की टुकड़े ने गोली चलाने से इनकार कर दिया. ये एक विद्रोह था. चंदर सिंह गढ़वाली

0: کیا. مرکزی وزیر داخلہ امت شاہ نے تین نئے فوجداری قوانین کے 100% نفاذ کے لیے ایک سال کی مدت مقرر کی. دلی حکومت آج لکشمی یوجنا کے تحت 4000 اہل خاتون مستفیدین کو منظوری نامے فراہم کرے گی. بھارت اور چین نے مجموعی اور طویل مدتی مفادات کو مدنظر رکھتے ہوئے دونوں ممالک کے سرحدی مسئلے کے سیاسی حل کے لیے کام جاری رکھنے پر اتفاق کیا. آج پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وسلم کا یوم ولادت عید میلاد النبی ملک کے مختلف حصوں میں مذہبی عقیدت کے ساتھ منایا جا رہا ہے. دنیا بھر میں کیرلم سے تعلق رکھنے والے لوگ تروونم یعنی اونم کے سب سے مقدس دن کو بھی منا رہے ہیں. اور آر پرگنندن نے جرمنی کے ونسنٹ کیمر کو 19-9 سے ہرا کر گرینڈ چیس ٹور کے آخری مرحلے کے فائنل میں جگہ بنا لی ہے. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے خاص طور پر ٹرانسپورٹ اور بنیادی ڈھانچے کے بڑے پروجیکٹوں کی منصوبہ بندی کے دوران جہاں بھی ممکن ہو بنیادی ڈھانچے کی خدمات کے لیے مشترکہ یوٹیلیٹی کوریڈورز بنانے کے امکانات تلاش کرنے پر زور دیا ہے. سیوا تیرتھ میں پرگتی کی 53rd میٹنگ کی صدارت کرتے ہوئے جہاں مودی نے وزارتوں اور ریاستی حکومتوں سے کہا کہ پروجیکٹوں کی منصوبہ بندی کے مرحلے میں ہی اس طرح کے مربوط طریقوں کا جائزہ لیا جائے اور اس کے لیے تکنیکی اور اقتصادی امکانات کو ملحوظ رکھا جائے. انہوں نے کہا کہ پروجیکٹوں کی تکمیل میں تیزی کے ساتھ معیار پر کوئی سمجھوتا نہیں ہونا چاہیے. وزیراعظم نے وزارتوں ریاستوں اور پروجیکٹوں پر عمل درآمد کرنے والی ایجنسیوں سے جدید ٹیکنالوجی کو اپنانے اور ہر مرحلے پر معیار کی جانچ اور نگرانی کے نظام کو مضبوط بنانے پر زور دیا. میٹنگ کے دوران وزیراعظم نے ریلوے، سڑک اور بجلی کے شعبوں سے متعلق بنیادی ڈھانچے کے 6 اہم پروجیکٹوں کا جائزہ لیا. یہ پروجیکٹس 9 ریاستوں میں پھیلے ہوئے ہیں اور ان کی مجموعی لاگت 30,000 کروڑ روپے سے زیادہ ہے. میٹنگ میں رابطے کے نظام کو مضبوط بنانے، صنعتی اور اقتصادی سرگرمیوں کو فروغ دینے اور سرکاری خدمات کو بہتر بنانے کے لیے بے حد اہم پروجیکٹوں کا جائزہ لیا گیا. اس سلسلے میں خاص طور پر مقررہ وقت کی پابندی، مختلف اداروں کے درمیان تال میل، زیر التوا مسائل کے حل اور پروجیکٹوں کی جلد تکمیل پر زور دیا گیا. وزیر داخلہ امت شاہ نے کہا ہے کہ بھارت کو ہر شعبے میں عالمی سطح پر قائد کے طور پر ابھرنے کے لیے اپنی داخلی سلامتی کو مزید مضبوط کرنا ہوگا. نئی دلی میں سیکیورٹی کی حکمت عملی سے متعلق قومی کانفرنس این ایس ایس سی کے اختتامی اجلاس سے خطاب کرتے ہوئے جناب شاہ نے کہا کہ وزیراعظم نریندر مودی نے 2047 تک وکست بھارت کا ہدف مقرر کیا ہے اور ایک ترقی یافتہ ملک کے لیے مضبوط داخلی سلامتی بے حد ضروری ہے. انہوں نے کہا کہ اگر سابقہ حکومتوں نے منشیات، نکسلزم اور شمال مشرقی ریاستوں کے مسائل کو بڑے بحرانوں میں تبدیل ہونے سے پہلے ہی بھانپ لیا ہوتا تو ملک کو کئی دہائیوں تک ان کے سنگین نتائج نہیں بھگتنے پڑتے. وزیر داخلہ نے کہا کہ حکومت نے داخلی سلامتی کے چیلنج والے ان تینوں محاذ پر موجود سنگین مسائل پر قابو پا لیا ہے اور اس کامیابی کا پورا سہرا ریاستی پولیس فورسز، مرکزی ایجنسیوں اور مرکزی مسلح پولیس فورسز کو جاتا ہے. انہوں نے کہا کہ این ایس ایس سی فورم کو چاہیے کہ وہ آئندہ 15 سے 20 سال کے رجحانات کا تجزیہ کرے، ممکنہ طور پر سامنے آنے والے مسائل کی نشاندہی کرے اور ان سے پہلے ہی نمٹنے کے لیے مؤثر حکمت عملی تیار کرے. جناب شاہ نے مزید کہا کہ تین نئے فوجداری قوانین اگلے ایک سال کے اندر 100% نافذ کر دیے جائیں گے. ان قوانین کا مقصد فوجداری مقدمات میں 3 سال کے اندر سپریم کورٹ کی سطح تک نمٹانے اور سزا کی شرح میں 25% اضافہ کرنا ہے. دلی حکومت آج دلی لکشمی یوجنا کے تحت 4000 اہل خاتون مستفیدین کو منظوری نامے سپرد کرے گی. اس اسکیم کے تحت اہل خواتین کو ہر ماہ 2500 روپے مالی مدد فراہم کی جائے گی. دلی حکومت نے بتایا ہے کہ اب تک 9,13,000 سے زیادہ خواتین اس اسکیم کے لیے اپنا رجسٹریشن کرا چکی ہیں جبکہ 6,52,000 سے زیادہ درخواستیں جمع کی جا چکی ہیں. حکومت کے مطابق مالی امداد اگلے مہینے کی 1 تاریخ سے خاتون مستفیدین کے بینک کھاتوں میں براہ راست منتقل کی جائے گی. وزارت داخلہ نے جنوبی ریاست کیرلا کے نئے نام کیرلم کو باضابطہ طور پر نوٹیفائی کیا ہے جس کا اطلاق کل یعنی 25 اگست سے ہوا. 11 अगस्त को लोकसभा में और उससे अगले दिन राज्यसभा में केरला का नाम तब्दील करने से मुतालिक बिल मंजूर किया गया था। इस महीने के शुरू में सदर जमहूरिया द्रौपदी मुर्मू ने केरला का नाम तब्दील करके केरलम करने से मुतालिक बिल को मंजूरी दे दी थी। दुनियाभर में केरला के लोग आज तिरुवोणम मना रहे हैं। तिरुवोणम का आगाज ओनापुकुलम से हुआ। यह त्यौहार केरलम के लोग मजहब और जात से कतई नजर मनाते हैं। सबरीमाला, अरुणमाला और गुरुवायूर समेत मंदिरों में खसूसी पूजा की जा रही है। दोपहर बाद केरलम में हजारों सकाफती प्रोग्राम और रिवायती खेलों का एहतमाम किया जाएगा। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत ने भारत चीन सरहदी इलाकों में अमनो अमान बरकरार रखने की अहमियत पर जोर दिया है ताकि दोनों ममालिक के बाहमी ताल्लुकात में मुसलसल इजाफा और पेशरफ जारी रह सके। कौमी सलामती के मुशीर अजीत डोभाल ने कल बीजिंग में चीन के वजीर खारजा वांग यी के साथ भारत चीन सरहदी मसले पर खसूसी नुमाइंदों के मुजाकरात के 25वें दौर की मुश्तरक सदारत की। वजारत खारजा के एक बयान के मुताबिक दोनों खसूसी नुमाइंदों ने भारत चीन सरहदी मसले पर खुलकर तफसीली तबादले ख्याल किया। दोनों ने अपने मजमू और तवील मुद्दती मफादात को मद्देनजर रखते हुए सरहदी मसले के सियासी हल की तलाश के लिए मुजाकरात और कोशिशें जारी रखने पर इत्तेफाक किया। कनाडा और अमरीका के दरमियान जारी तिजारती कशीदगी में मजीद इजाफा हो गया है। कनाडा ने जवाबी कार्रवाई करते हुए तकरीबन 20 अरब डॉलर मालियत की अमरीकी मसनूआत पर जवाबी टैरिफ आयद किए हैं। इन मसनूआत में स्टील, डेयरी, बर्की आलात और ज़राअत से मुतालिक साजो सामान शामिल है। नए टैरिफ सनअती सामान के अलावा रोजमर्रा की अशिया जैसे सी फूड, पनीर, कपड़े, कॉस्मेटिक्स पर भी लागू होंगे। कनाडा के ये नए टैरिफ 8 सितंबर से नाफिजुलअमल होंगे जबकि अमरीकी टैरिफ हफ्ते के रोज से ही लागू हो चुके हैं। आज पैगम्बर इस्लाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का यौम विलादत ईद मिलादुन नबी मुल्क के मुख्तलिफ हिस्सों में मजहबी अकीदत के साथ मनाया जा रहा है। इस मौके पर मिलाद महफिलों और सीरत पाक के जलसों का एहतमाम किया गया है जिसमें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा और तालीमात को उजागर किया जाएगा। इस मौके पर मिलाद के जुलूस भी निकाले जा रहे हैं। सिक्योरिटी के वसीय इंतजाम किए गए हैं। वजीर आजम नरेंद्र मोदी ने ईद मिलादुन नबी के मौके पर शहरियों को मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने उम्मीद जाहिर की कि यह दिन दुनिया भर में इत्तेहाद और खुशी को फरोग देगा। वजीर आजम ने तमन्ना की कि रहमदिली, मेहरबानी और मुआशरे की भलाई का जज्बा हमेशा हमवतनों की रहनुमाई करता रहे। वजीर आजम नरेंद्र मोदी ने ओनम के मौके पर हमवतनों को मुबारकबाद पेश की है। एक सोशल मीडिया पोस्ट पर वजीर आजम ने कहा कि यह रंगारंग फेस्टिवल दुनिया भर में बड़े जोश व खरोश के साथ मनाया जाता है। जनाब मोदी ने कहा कि यह फेस्टिवल खुशी, इत्तेहाद और खुशहाली के जज्बे को मजीद फरोग देगा। भारतीय ग्रैंड मास्टर आर प्रज्ञानंदा ने जर्मनी के विंसेंट केमर को 19-9 से शिकस्त देकर ग्रैंड चेस टूर के आखिरी मरहले के फाइनल में जगह बना ली है। टूर्नामेंट के फाइनल में प्रज्ञानंदा का मुकाबला अमरीका के फैबियाना करवाना से होगा जो इस इवेंट के दिफाई चैंपियन हैं। आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने प्रगति मीटिंग में 30,000 करोड़ रुपए मालियत के बुनियादी ढांचे के प्रोजेक्टों का जायजा लिया। मरकजी वजीर दाखिला अमित शाह ने 3 नए फौजदारी कवानीन के 100% नफाज के लिए 1 साल की मुद्दत मुकर्र की। दिल्ली हुकूमत आज लक्ष्मी योजना के तहत 4,000 अहल खातून मुस्तफिदीन को मंजूरी नामे फराहम करेगी। भारत और चीन ने मजमू और तवील मुद्दती मफादात को मद्देनजर रखते हुए दोनों ममालिक के सरहदी मसले के सियासी हल के लिए काम जारी रखने पर इत्तफाक किया। आज पैगम्बर इस्लाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का यौम विलादत ईद मिलादुन नबी मुल्क के मुख्तलिफ हिस्सों में मजहबी अकीदत के साथ मनाया जा रहा है। दुनियाभर में केरलम से ताल्लुक रखने वाले लोग तिरुवोणम यानी ओनम के सबसे मुकद्दस दिन को भी मना रहे हैं। और आर प्रज्ञानंदा ने जर्मनी के विंसेंट केमर को 19-9 से हराकर ग्रैंड चेस टूर के आखिरी मरहले के फाइनल में जगह बना ली है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: میڈیم ویوز 1071 کلو ہرٹز موبائل ایپ نیوز آن ای آئی آر اور ڈی ڈی فری ڈش پر آپ سن رہے ہیں آکاش وانی سے۔